0: انجام دینے میں بھارتی فوج کا رول اجاگر ہوا. محنت اور روزگار کے محکمے کے مرکزی وزیر ڈاکٹر منسوخ مانڈویا نے آج کہا ہے کہ ملک کے 100 کروڑ سے زیادہ لوگوں کو سماجی تحفظ کے دائرے میں لایا گیا ہے. ان میں 60 کروڑ سے زیادہ شہریوں کے لیے 5 لاکھ روپے کا صحت سے متعلق کوریج، 25 کروڑ افراد کے لیے ای ایس آئی سی کے تحت صحت کی دیکھ بھال کی یقینی فراہمی، 80 کروڑ سے زیادہ افراد کو مفت اناج اور کسانوں خواتین کو مالی مدد شامل ہے. وزیر موصوف نئی دلی میں صنعتی رابطوں اور لیبر اور اوارڈ سے متعلق قومی کانفرنس سے خطاب کر رہے تھے. ڈاکٹر مانڈویا نے کہا کہ حکومت صنعتوں کی پائیدار ترقی کے ساتھ ساتھ ورکروں کی فلاح و بہبود کو فروغ دینے کے لیے کام کر رہی ہے. انہوں نے سبھی متعلقہ فریقوں سے 2047 تک ایک ترقی یافتہ ملک کی خاطر مل کر کام کرنے پر زور دیا. سپریم کورٹ نے 2000 روپے سے زیادہ کے پرسن ٹو مرچنٹ باز یو پی آئی لین دین پر ایم ڈی آر یعنی مرچنٹ ڈسکاؤنٹ ریٹ نافذ کرنے کے مرکزی سرکار کے فیصلے پر روک لگانے سے انکار کر دیا ہے. ان چارجز کا اطلاق اگلے مہینے کی 15 تاریخ سے ہونا تھا. 2000 روپے سے زیادہ کی یو پی آئی ادائیگی پر ایم ڈی آر نافذ کیے جانے کو چیلنج کرنے سے متعلق ایک درخواست کی سماعت کرتے ہوئے عدالت عالیہ نے کہا کہ معاملہ قانونی اعتبار سے کم لیکن تکنیکی لحاظ سے زیادہ ہے. سپریم کورٹ نے مرکز اور دیگر متعلقہ فریقوں کو ہدایت دی کہ وہ 4 ہفتے کے اندر اپنے جوابی حلف نامے داخل کریں. سپریم کورٹ نے دلی قومی راجدھانی خطے میں ایک چلتی بس میں ایک نابالغ لڑکی کی مبینہ اجتماعی آبرو ریزی کا یہ کہتے ہوئے اپنے طور پر نوٹس لیا ہے کہ اس طرح کے واقعات سے قانون نافذ کرنے والے حکام کی ناکامی اجاگر ہوتی ہے. جسٹس جے بی پردیوالا اور جسٹس ونود چندرن پر مشتمل ایک بینچ نے کہا کہ ناکافی روشنی، خراب نگرانی اور دیگر ضروری انتظامی سہولیات کے فقدان کی وجہ سے پارکوں اور بسوں سمیت عوامی مقامات کو بڑے خطرے والے زون نہیں بننے دیا جا سکتا. گزشتہ مہینے 16 سال کی ایک لڑکی گریٹر نوئیڈا میں ایک سلیپر بس میں سوار ہوئی تھی جس کی بس کے کنڈکٹر اور ڈرائیور نے مبینہ آبرو ریزی کی اور دلی میں کشمیری گیٹ کے نزدیک چھوڑ دیا. دونوں ملزموں کو گرفتار کیا جا چکا ہے. بینک یونینوں کے یونائیٹڈ فورم نے اعلان کیا ہے کہ بینکوں کی مجوزہ 3 روزہ ملک گیر ہڑتال جو آج سے شروع ہونا تھی ملتوی کر دی گئی ہے. بھارتی بینکوں کے ایسوسی ایشن آئی بی اے کے ساتھ سمجھوتا ہونے کے بعد اس سلسلے میں فیصلہ کیا گیا ہے. ایک سوشل میڈیا پوسٹ پر آل انڈیا بینک ملازمین ایسوسی ایشن نے کہا ہے کہ یہ فیصلہ کل رات بھارتی بینکوں کی ایسوسی ایشن اور 7 بینک یونینوں کے متحدہ فورم کے درمیان ہڑتال سے متعلق معاملات پر میٹنگ کے بعد کیا گیا. اس تقابل بینک یونینوں کے متحدہ فورم اور سرکاری ملکیت کے بینکوں کی بعض دیگر یونینوں اور انجمنوں نے 28 سے 30 ستمبر تک پورے ملک میں 3 دن کی ہڑتال کا نعرہ دیا تھا. مرکز نے صحت کے شعبے کے لیے ایک قومی ڈیجیٹل پبلک انفراسٹرکچر بنانے کا پروجیکٹ شروع کیا ہے جو صارفین کو ایک مشترکہ ڈیجیٹل جگہ پر پروڈکٹس اور خدمات کی وسیع رینج تک رسائی کے قابل بنائے گا. صحت کی وزارت نے نیشنل ڈیجیٹل ٹوریزم اسٹیک کی تعمیر کے لیے اوپن نیٹ ورک فار ڈیجیٹل کامرس کے ساتھ ہاتھ ملایا ہے جس کا ہدف 2028 کے اختتام تک 23,000 سیاحتی تجربات اور ہوم اسٹیز کو ساتھ لانا اور انہیں تلاش کے قابل اعتماد اور بکنگ کے قابل بنانا ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. نیپال میں 4 دن سے جاری موسلادھار بارش کے سبب سیلاب اور چٹانوں کے ٹکڑے گرنے کے واقعات میں 21 لوگوں کی موت ہو گئی. 5 افراد لاپتہ بتائے گئے ہیں جبکہ دیگر 5 زخمی بھی ہوئے ہیں. قدرتی آفات سے نمٹنے والی اتھارٹی این ڈی آر آر ایم اے کے مطابق زیادہ تر لوگوں کی موت چٹانوں کے ٹکڑے گرنے کے واقعات میں ہوئی ہے. نیپال میں شدید موسمی حالات کے سبب ملک بھر میں 247 کنبے متاثر ہوئے ہیں جبکہ 260 مکانات مکمل طور پر تباہ ہوئے ہیں. اقوام متحدہ جنرل اسمبلی میں عالمی رہنماؤں نے تعلیم، ہنرمندی، ٹیکنالوجی، ملازمتوں کے ذریعے عالمی سطح پر خوشحالی کو فروغ دینے میں بڑھتی نوجوان آبادی کی صلاحیت کو اجاگر کیا ہے. انہوں نے اس بات پر بھی خبردار کیا کہ آرٹیفیشل انٹیلیجنس میں तेज रफ्तार तरक्की से नाबराबरी बढ़ सकती है और मुस्तकबिल के कामकाज के सिलसिले में गैर यकीनी भी पैदा हो सकती है। वजीर खारजा एस जयशंकर ने कहा कि एआई को इंसानों को बाख्तियार बनाने और इकतसादी खुशहाली के लिए एक यकसर तब्दीली वाली कुव्वत बनना चाहिए। वजीर आजम नरेन्द्र मोदी ने लोगों पर जोर दिया है कि वो मर्दमशुमारी के अमल में शामिल होने के लिए जरूर कुछ वक्त निकालें। मन की बात के अपने कल के खिताब से अपील दोहराते हुए जनाब मोदी ने कहा कि मर्दमशुमारी में शामिल होना सभी शहरियों का कौमी फर्ज है। उन्होंने कहा कि इससे मुल्क के मुस्तकबिल की सही तस्वीर तैयार करने में मदद मिलती है। लंदन में अमरीकी सफारतखाने ने फेयरफोर्ड में रॉयल एयरफोर्स के अड्डे के करीब दहशतगर्दाना हरकत के शुबा में मुतअद्दिद अफराद की गिरफ्तारी के बाद बरतानिया में मौजूद अमरीकी शहरियों के लिए एक सिक्योरिटी अलर्ट जारी किया है। सफारतखाने ने वाजे किया है कि बरतानवी हुकाम इस वक्त बरतानिया में मजमूई तौर पर दहशतगर्दी के खतरे की सतह को संगीन करार देते हैं, जिसका मतलब है कि हमले का कवी इम्कान है और खासतौर पर इंतबाह दिया है कि अमरीकी मफादात को निशाना बनाया जा सकता है। दुबई में भारतीय कौंसिल खाना सेवा पखवाड़े के हिस्से के तौर पर मुख्तलिफ प्रोग्रामों का एहतमाम कर रहा है। इसका मकसद खिदमत के जज्बे, इज्तिमाई शमूलियत और कौमी अहद को फरोग देना है। कई भारतीय बिरादरी के लोग विकसित भारत दौड़ के लिए बड़ी तादाद में इकट्ठा हुए। बलोच नेशनल मूवमेंट ने बलूचिस्तान में पाकिस्तानी हुकाम के हाथों इंसानी हकूक की खिलाफ वर्जियों, लोगों की हलाकतों और उन्हें जबरन लापता किए जाने के खिलाफ जिनेवा में एक एहतजाजी रैली का एहतमाम किया। एशियन गेम्स 2026 में आज खवातीन के 25 मीटर पिस्टल इन्फरादी मुकाबले में भारत की ईशा सिंह ने चांदी का तमगा जीता। 21 साल निशानेबाज ने 38 पॉइंट्स के साथ दूसरा मकाम हासिल किया। भारतीय एथलीट पिंकी बालहारा ने खवातीन के 78 किलोग्राम से कम के कुराश मुकाबले में कांसे का तमगा जीता। उन्होंने क्वार्टर फाइनल में जनूबी कोरिया की खिलाड़ी को 3-0 से हराया। खास खबरें एक बार फिर। पाकिस्तान में दहशतगर्दों के ठिकानों पर भारत की सर्जिकल स्ट्राइक्स को आज 10 साल मुकम्मल हो रहे हैं। सुप्रीम कोर्ट ने यूपीआई लेनदेन पर एमडीआर यानी मर्चेंट डिस्काउंट रेट नाफिज करने के मरकजी सरकार के फैसले पर रोक लगाने से इनकार कर दिया है। नेपाल में लगातार बारिश होने के तनाजुर में सैलाब आने और चट्टानों के टुकड़े गिरने के वाकयात में 21 अफराद की मौत हो गई जबकि 5 लापता बताए गए हैं। और जापान में जारी एशियाई खेलों में आज खवातीन के 25 मीटर पिस्टल मुकाबले और अंडर 78 कुराश मुकाबले में भारत ने चांदी और कांसे के तमगे जीते हैं। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। हमें आप सुन रहे हैं मीडियम वेव 71 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर। पेशे खिदमत है फिल्मी नगमों पर मबनी प्रोग्राम मेरी पसंद। तमाम सामईन की खिदमत में शमीम उस्मानी का पुरखलूस आदाब। सामईन, आज के मेरी पसंद प्रोग्राम के नगमे हमने लिए हैं लता मंगेशकर की आवाज में गाए हुए, यानी आज हम आपको जो नगमे सुनवाएंगे वो लता मंगेशकर और दीगर गुलूकारों के हैं। आज 28 सितंबर को हिन्दुस्तान की जो मारूफ गुलूकारा लता मंगेशकर जी का जन्मदिन है। लता मंगेशकर जी आज ही के दिन 1929 को इंदौर मध्य प्रदेश में पैदा हुई थी। उन्हें कहा जाए तो हिंदुस्तानी सिनेमे की सबसे मकबूल और सबसे मौसर आवाज वाली गुलूकारा कहा जाता है। उन्होंने हिंदी के साथ साथ कई हिंदुस्तानी जबानों में गाने गाए और अपनी आवाज कई हजार गानों में दी। खुदा ने उनके गले में एक अजीब सुर रखा था, बखान नूरजहां की, कि उनके गले में खुदा बोलता था। उन्हें दादा साहब फाल्के और सबसे अहम बात, उन्हें हिंदुस्तान का सबसे अजीम अवार्ड भारत रत्न अदा किया गया। वैसे तो उनके जो अवार्ड और एजाजात हैं वो अनगिनत हैं, लेकिन सबसे बड़ा एजाज उनके लिए था कि उन्हें भारत रत्न के एजाज से नवाजा गया। उनके गीतों को जो है कई पीढ़ियों ने अपने दिलों में जगह दे रखी है खासतौर से, और जो भी उनके नगमे सुनता है वो उनका गिरविदा हो जाता है। हिंदुस्तान की मारूफ गुलूकारा 6 फरवरी 2022 को इंतकाल कर गईं, लेकिन अपने पीछे छोड़ गईं वो अनगिनत नगमी

0: خشکسالی کی صورتحال کا جائزہ لینے کے لیے 3 اکتوبر کو مرکزی ٹیم کرناٹک بھیجی جائے گی. وزیر موصف نے کہا کہ اس مشکل حالات میں مرکزی حکومت ریاستوں کے ساتھ پوری مضبوطی سے کھڑی ہے. حکومت نے آج نئی دلی میں پشو دھن بیمہ پورٹل کا آغاز کیا. یہ پورٹل بیمہ پالیسی جاری کرنے سے متعلق معاملات, دعووں, نگرانی اور رپورٹنگ کو آسان بناتے ہوئے مویشیوں کے لیے ایک ہی جگہ مربوط ڈیجیٹل بیمہ پلیٹ فارم فراہم کرے گا. مویشی پروری اور ڈیری کے محکمے کے مویشیوں کے بیمہ اسکیم کے تحت بیمہ کیے گئے مویشیوں کے لیے یہ ممکن ہو سکے گا. اس موقع پر خطاب کرتے ہوئے ماہی پروری, مویشی پروری اور ڈیری کے مرکزی وزیر راجیو رنجن سنگھ نے کہا کہ اس پہل کا مقصد مویشیوں کی بیمہ خدمات کو زیادہ شفاف, مؤثر, قابل رسائی اور ٹیکنالوجی پر مبنی بنانا ہے. ساتھ ہی مویشیوں کے حامل کسانوں اور ان کی گزر بسر کی پائیداری کو مدد کرنے کی خاطر جوکھم سے متعلق تحفظ کو تقویت دینا ہے. بھارت اور منگولیا کے درمیان آج سے براہ راست پرواز شروع ہو گئی ہے. نئی دلی اور اولان باتار کے درمیان باقاعدہ طور پر پرواز کا آغاز کیا گیا. اس سروس کے شروع ہونے سے دونوں راجدھانیوں کے درمیان سفر کا وقت کم ہو کر تقریباً 5 گھنٹے رہ جائے گا. یہ پرواز منگولیا کی فضائی کمپنی ہولو ایئر کے ذریعے چلائی جا رہی ہے اور یہ ہر پیر کو دستیاب رہے گی. اس نئے فضائی راستے سے ان مسافروں کے سفر کا وقت نمایاں طور پر کم ہو جائے گا جو اس سے پہلے بیجنگ یا انشیون جیسے مقامات پر پرواز تبدیل کر کے سفر کرتے تھے. اس سفر میں عام طور پر 13 سے 18 گھنٹے لگتے تھے. براہ راست پرواز سے دونوں ملکوں کے درمیان سیاحت, علاج کے لیے سفر اور کاروبار سمیت مختلف شعبوں میں آمد رفت کو فروغ ملنے کی توقع ہے. اس نئے فضائی راستے سے دونوں ملکوں کے درمیان دو طرفہ تجارت کو بھی تقویت ملے گی کیونکہ سامان کی تیز رفتار اور ممکنہ طور پر کم خرچ والی نقل و حمل ممکن ہو سکے گی. بنیادی گھریلو اشارے میں آج 1.5% کی گراوٹ درج کی گئی. سینسیکس میں 1124 پوائنٹس کی گراوٹ درج کی گئی اور وہ گزشتہ 6 مہینوں کے سب سے نچلے مقام پر پہنچ گیا. نفٹی میں بھی گراوٹ درج کی گئی اور وہ 22800 سے نیچے بند ہوا. اس گراوٹ کے اسباب خام تیل کی قیمت میں اضافہ, خطے کی سیاست میں غیر یقینی صورتحال اور کمزور عالمی رجحانات ہیں جن کا اثر سرمایہ کاروں کے جذبے پر پڑا ہے. جاپان کے آئیشی ناگویا میں جاری ایشیائی کھیلوں میں آج بھارت نے مزید 8 تمغے جیتے. ان میں نشانے بازی, ایتھلیٹکس, کرکٹ, کوراش اور مکے بازی شامل ہیں. اور آخر میں خاص خاص خبریں ایک بار پھر. وزیر داخلہ امیت شاہ نے دہشت گردی سے نمٹنے کے لیے مزید مستحکم نظام وضع کرنے پر زور دیا ہے. وزیر داخلہ نے حوالگی کے نئے پورٹل کا آغاز کیا. بھارت اور متحدہ عرب امارات نے مقامی کرنسی میں تجارت سے متعلق اقدامات نافذ کرنے پر اتفاق کیا ہے جس کا مقصد سال 2032 تک باہمی تجارت کو 200 ارب ڈالر تک پہنچانا ہے. اور مرکزی ٹیمیں کرناٹک اور مہاراشٹر میں خشک سالی کے حالات کا جائزہ لینے کے لیے دونوں ریاستوں کا دورہ کریں گی. اس کے ساتھ ہی آکاش وانی سے خبروں کا یہ بلٹن ختم ہوا.
1: یہ آکاش وانی کی اردو سروس ہے. ہمارے نشر جاری ہیں میڈیم ویوز 1071 کلو ہرٹز, موبائل ایپ نیوز آن اے آر اور ڈی ڈی فری ڈش پر. مشورے صحت کے اس سلسلے کے تحت کچھ باتیں آپ کی صحت کے حوالے سے لے کر حاضر خدمت ہیں. آداب عرض. گزشتہ پروگرام میں ہم نے آپ سے ایک ایسے پھل کے حوالے سے بات کی تھی جس کے طبی فوائد بہت ہیں لیکن ذائقے میں کوئی بہت عمدہ نہیں ہوتا, اس کا ذائقہ تھوڑا سا پھینکا سا ہوتا ہے. عام طور پہ آپ جو پھل کھاتے ہیں تو اس میں لذت بہت ہوتی ہے. مثال کے طور پر آم, سنترا, چیکو, پپایا جسے ہم پپیتا کہتے ہیں اور یا پھر امرود ہے اور انگور اور اس کے علاوہ جتنے بھی دیگر پھل ہیں ان میں ایک ذائقہ ایک سے بڑھ کر ایک ذائقے دار یہ پھل ہیں. لیکن آج بھی اسی سلسلے میں ایک اور ایسے پھل کی بات کریں جو دیکھنے میں بہت خوبصورت ہوتا ہے, دلکش ہوتا ہے اور دیکھتے ہی بس اس کو کھانے کا دل کرتا ہے. یہ گلابی کورنگ کا جو پھل ہے اس کے اندر سفید گودا ہوتا ہے اور اس میں چھوٹے چھوٹے کالے رنگ کے بیج ہوتے ہیں. اب آپ سمجھ گئے ہوں گے کس پھل کی بات کی جا رہی ہے. तो यहां हम बात कर रहे हैं ड्रैगन फ्रूट की। अब ड्रैगन फ्रूट देखने में बड़ा खूबसूरत होता है और हालांकि जायके में बहुत ज्यादा मीठा या खट्टा नहीं होता, थोड़ा सा फीकापन लिया होता है, और लेकिन ये न्यूट्रिशनल पावर हाउस कहलाता है। वजह इसकी है दोस्तों कि इसमें विटामिन, मिनरल्स और फाइबर्स वाफिर मकदार में होते हैं और ये आपके मैदे के लिए और अगर देखा जाए तो कुल सेहत के लिए ये बहुत तो उम्दा माना जाता है। और ऑक्सीडेंट बहुत ज्यादा इसमें एंटीऑक्सीडेंट पाए जाते हैं और फ्री रेडिकल से ये लड़ता है और आपके निजाम हाजमा को दुरुस्त करता है, आपके इम्यून सिस्टम को जो है ये तकवीत देता है। तो चलिए इसके तिब्बी फवायद जान लेते हैं जल्दी जल्दी। कम कैलोरीज होने की वजह से ये इसमें क्योंकि फैट या चर्बी नहीं होती, लिहाजा अगर वजन कम करना जो लोग चाहते हैं वो इसका इस्तेमाल कर सकते हैं और इसको स्नैक्स के तौर पर इस्तेमाल किया जा सकता है। ड्रैगन फ्रूट का जैसे हमने कहा कि ये फाइबर का पावर हाउस है, बहुत ही अच्छा एक जरिया है ये उन लोगों के लिए जिनके हम बात करें जो हेल्थ कॉन्शियस होते हैं और अपनी सेहत को बनाए रखने के लिए वजन को अपने बरकरार रखते हैं, उसको ज्यादा बढ़ने नहीं देते, तो ऐसे अफराद के लिए ड्रैगन फ्रूट बहुत ही फायदे का सौदा साबित हो सकता है। ड्रैगन फ्रूट में वाफिर मकदार में विटामिन सी होता है जो हमारे इम्यून सिस्टम को यानी कुव्वत मुदाफ़त में जो है इजाफा करता है और इसमें आयरन भी होता है और मैग्नीशियम भी है जो हमारे अज़लात को मजबूत करता है और खून की कमी अगर है तो उसको भी दूर किया जा सकता है। ड्रैगन फ्रूट जिसे पिटाया के नाम से भी जाना जाता है और ये उन लोगों के लिए बहुत उम्दा है जो शुगर के मर्ज में मुब्तला है, चूंकि इसका जो ग्लाइसेमिक इंडेक्स है वो काफी कम है और इसलिए इसका इस्तेमाल किया जा सकता है। इससे के खाने से एकदम से आपका ब्लड शुगर जो है वो लेवल बढ़ता नहीं है। कैंसर के जोखिम को ये कम करता है और ड्रैगन फ्रूट स्किन यानी जिल्द और इसका जो गुदा है वो जिल्द के लिए बड़ा मुआविन साबित होता है। इसमें विटामिन सी और बीटेंस भी शामिल है और ये ऑक्सीडेटिव स्ट्रेस और सूजन का मुकाबला करके कई तरह के कैंसर के जोखिम को कम करने में मुआविन साबित हो सकता है। और जैसे कि हमने आपको बताया कि ये हमारी कुव्वत मुदाफियत को बढ़ाता है चूंकि इसमें विटामिन सी भरपूर मकदार में होता है और निजाम हाजमा के लिए बहुत अच्छा है चूंकि इसमें फाइबर्स होते हैं और आपका पेट साफ रखता है, मैदे को भी साफ रखता है और कब्ज से परेशान लोगों को राहत देता है। और दिल की सेहत की अगर बात की जाए तो दिल की सेहत को ये इस वजह से उम्दा रखता है कि जो हमारे खून का दौरान है वो उम्दा रहता है और इसी वजह से ब्लड प्रेशर वगैरह की दिक्कत से या परेशानी से ये आपको निजात दिला सकता है। और हड्डियां मजबूत होती हैं चूंकि इसमें कैल्शियम, मैग्नीशियम, फॉस्फोरस काफी मकदार में पाया जाता है और आंखों के लिए भी बहुत अच्छा है। वजह इसकी है कि इसमें विटामिन ए की अच्छी खासी मकदार पाई जाती है और कैसे इसका इस्तेमाल करें ये भी जानना जरूरी है। वैसे तो आप इसको कट कीजिए और कट करने के बाद इसको फल के तौर पर जैसे आप खाते हैं तो फ्रूट सैलेड्स में इसका इस्तेमाल कर सकते हैं और इसके अलावा ऐसे भी आप खा सकते हैं और इसकी स्मूदी वगैरह बना के भी आप इसको खा सकते हैं। तो ये जनाब बात थी उस फल के हवाले से जो देखने में बड़ा ही खूबसूरत और लज्जत लिए हुए है और अगर जायके की बात की जाए तो जायके में थोड़ा सा ये आपको उतना मुतासिर नहीं करता जितने दीगर फल करते हैं, लेकिन तिब्बी फवाइद का ये खजाना है। आज के मशवरे सेहत के सिलसिले में बस इतना ही। ये आकाशवाणी की उर्दू सर्विस है और ये सुनिए मार्केट मंत्र प्रोग्राम का रिपीट ब्रॉडकास्ट।
2: अब सुनिए आज शाम 6:30 बजे प्रसारित मार्केट मंत्र कार्यक्रम का पुनः प्रसारण।

0: شاہ نے کہا کہ وزیراعظم نریندر مودی کی قیادت میں حکومت نے دہشت گردی کی سبھی شکلوں اور مظاہر کو ہرگز برداشت نہ کرنے کا نقطہ نظر اپنایا ہے. انہوں نے واضح کیا کہ نریندر مودی حکومت نے سال 2019 سے سال 2026 کے درمیان 36 ملکوں سے بھارت سے بھاگے ہوئے 288 مجرمین کو ملک واپس لایا ہے. جناب شاہ نے کہا کہ انجینئر ایجنسیوں کے درمیان بہتر تال میل کی بدولت ہتھیاروں، دھماکہ خیز مواد اور منشیات کی سرحد پار اسمگلنگ میں ملوث شہزاد بھٹی نیٹ ورک کے 40 ماڈیولز کا پردہ فاش کیا گیا. وہیں 100 سے زیادہ ایف آئی آر درج کی گئیں اور 15 ریاستوں سے 350 افراد کو گرفتار کیا گیا. دہشت گردی کے خطرات سے نمٹنے کے لیے کیے جا رہے اقدامات کا ذکر کرتے ہوئے وزیر داخلہ نے فریم ورک کے ہر سطح پر انسداد دہشت گردی کے خودکار جوابی رد عمل کو ادارہ جاتی شکل دینے کی وکالت کی. جناب شاہ نے حوالگی سے متعلق نئے پورٹل کا بھی افتتاح کیا جو بیرونی ممالک سے مفرور ملزمین کو واپس لانے کی کوششوں کو تیز کرے گا اور ان میں مطابقت پیدا کرے گا. بھارت اور متحدہ عرب امارات مقامی کرنسیوں میں تجارت کی ادائیگیوں سے متعلق اقدامات کے بروقت نفاذ پر راضی ہو گئے ہیں. ان میں ادائیگی اور میسجنگ سسٹم کو مربوط کرنا اور سینٹرل بینک ڈیجیٹل کرنسیاں شامل ہیں. آج ممبئی میں سرمایہ کاری پر بھارت متحدہ عرب امارات اعلی سطحی مشترکہ ٹاسک فورس کی 14ویں میٹنگ کے دوران دونوں فریق اس معاہدے پر پہنچے. کامرس اور صنعتوں کے وزیر پیوش گوئل اور ابوظہبی انویسٹمنٹ اتھارٹی اے ڈی آئی اے کے مینیجنگ شیخ حامد بن زائد النہیان نے مشترکہ طور پر اس میٹنگ کی صدارت کی. کامرس اور صنعتوں کی وزارت نے اپنے بیان میں کہا کہ یہ معاملات اہم ہیں کیونکہ ان سے دو طرفہ تجارت اور سرمایہ کاری زیادہ مؤثر، قابل رسائی اور لچکدار ہو سکتی ہے. توانائی، صنعت، لاجسٹکس، بنیادی ڈھانچہ، ٹیکنالوجی اور مصنوعی ذہانت، خلا، خوراک کی یقینی فراہمی، زرعی اختراعات اور اسٹارٹ اپ ایکو سسٹم وہ شعبے ہیں جن میں دو طرفہ سرمایہ کاری کو فروغ دیا جا سکتا ہے. میٹنگ کے بعد نامہ نگاروں سے گفتگو کرتے ہوئے جناب گوئل نے کہا کہ بھارت نے اس سال اشیاء اور خدمات کے مجموعی برآمدات کے حجم کو گزشتہ سال کے 863 ارب امریکی ڈالر سے بڑھا کر 1 کھرب امریکی ڈالر کرنے کا نشانہ مقرر کیا ہے. جناب گوئل نے کہا کہ جامع اقتصادی شراکت داری معاہدے کے تحت بھارت اور متحدہ عرب امارات کے درمیان دو طرفہ تجارت دگنی ہو کر تقریباً 100 ارب امریکی ڈالر تک جا پہنچی ہے. دونوں ممالک سال 2032 تک دو طرفہ تجارت کو 200 ارب امریکی ڈالر تک لے جانا چاہتے. انہوں نے مزید کہا کہ فوڈ پروسیسنگ اور برآمدات میں وسیع تر اشتراک سے بھارتی کسانوں کو یقینی بازار ملیں گے، ساتھ ہی نوجوانوں اور ایم ایس ایم ایز کے لیے روزگار کے مواقع پیدا ہوں گے. جناب گوئل نے مزید کہا کہ بھارت اور متحدہ عرب امارات توانائی کی یقینی فراہمی کو مستحکم کرنے کے لیے اسٹریٹجک پیٹرولیم ذخائر، ایل این جی اور ایل پی جی سپلائی اور زیر سمندر ممکنہ گیس پائپ لائنز کے میدانوں میں تعاون کے امکانات تلاش کر رہے ہیں. مرکزی حکومت کرناٹک اور مہاراشٹر میں خشک سالی کی صورتحال کا جائزہ لینے کے لیے اپنی ٹیمیں روانہ کرے گی. زراعت اور کسانوں کی بہبود کے مرکزی وزیر شیوراج سنگھ چوہان نے نئی دلی میں ربیع مہم 2026 سے متعلق قومی زرعی کانفرنس کے افتتاحی اجلاس کے بعد نامہ نگاروں سے بات کرتے ہوئے کہا کہ مہاراشٹر اور کرناٹک کی حکومتوں نے اپنی ریاستوں کے بڑے حصوں میں خشک سالی کا اعلان کیا ہے. انہوں نے کہا کہ خشک سالی کی صورتحال کا جائزہ لینے کے لیے 3 اکتوبر کو مرکزی ٹیم کرناٹک بھیجی جائے گی. وزیر موصوف نے کہا کہ اس مشکل حالات میں مرکزی حکومت ریاستوں کے ساتھ پوری مضبوطی سے کھڑی ہے. جناب چوہان نے مزید کہا کہ ابتدائی طور پر یہ خدشات تھے کہ ایل نینو کے اثرات سے کاشتکاری کا رقبہ کم ہو سکتا ہے اور بڑی مشکلات پیدا ہو سکتی ہیں. تاہم وزیر موصوف نے کہا کہ ملک نے خریف کی فصلوں کی بوائی کے تقریباً تمام مقررہ اہداف حاصل کر لیے ہیں. جناب چوہان نے ملک بھر میں کھادوں کی مناسب دستیابی کو یقینی بنانے کی حکومت کے عزم کا اعادہ کیا. نیپال کے پہاڑی ضلع منانگ میں ہملنگ پہاڑی کے بیس کیمپ پر پہاڑی توڑ گرنے سے کم از کم 4 لوگوں کی موت ہو گئی اور 12 لاپتہ ہو گئے. रोहतांग के चीफ जिला अफसर मुक्ति प्रसाद खनाल ने बताया कि जाए हादसे से चार लोगों की लाशें बरामद की गई हैं। दो लाशों को हवाई रास्ते से काठमांडू रवाना किया गया है, जबकि दीगर दो लाशों को जिला हेडक्वार्टर चाने लाया गया है। समझा जाता है कि जब इस इलाके में बर्फानी तोदे गिरे तो 7126 मीटर की ऊंचाई पर वाकई इस बेस कैंप में 24 से ज्यादा गाइड्स और मुख्तलिफ मुहिमजोई कंपनियों का मुआविन अमला मौजूद था। हुकूमत ने आज नई दिल्ली में पशुधन बीमा पोर्टल का आगाज किया। ये पोर्टल बीमा पॉलिसी जारी करने से मुतालिक मामलात, दावों, निगरानी और रिपोर्टिंग को आसान बनाते हुए मवेशियों के लिए एक ही जगह मरबूत डिजिटल बीमा प्लेटफॉर्म फराहम करेगा। मवेशी परवरी और डेयरी के महकमे की मवेशियों के बीमा स्कीम के तहत बीमा किए गए मवेशियों के लिए यह मुमकिन हो सकेगा। इस मौके पर खिताब करते हुए माही परवरी, मवेशी परवरी और डेयरी के मरकजी वजीर राजीव रंजन सिंह ने कहा कि इस पहल का मकसद मवेशियों की बीमा खिदमात को ज्यादा शफाफ, मौसर, काबिल रसाई और टेक्नोलॉजी पर मबनी बनाना है। साथ ही मवेशियों के हामिल किसानों और उनकी गुजर बसर की पायदारी को मदद करने की खातिर जोखिम से मुतालिक तहफ्फुज को तकवीयत देना है। भारत और मंगोलिया के दरमियान आज से बराह रास्त परवाज शुरू हो गई है। नई दिल्ली और उलानबातार के दरमियान बाकायदा तौर पर परवाज का आगाज किया गया। इस सर्विस के शुरू होने से दोनों राजधानी के दरमियान सफर का वक्त कम होकर तकरीबन 5 घंटे हो जाएगा। बुनियादी घरेलू अशारिया में आज 1.5% की गिरावट दर्ज की गई। सेंसेक्स में 1124 पॉइंट्स की गिरावट दर्ज की गई और गुजश्ता 6 महीनों के सबसे निचले मकाम पर पहुंच गया। निफ्टी में भी गिरावट दर्ज की गई और वो 22800 से नीचे बंद हुआ। जापान के आईची नगोया में जारी एशियाई खेलों में आज भारत ने मजीद 8 तमगे जीते हैं। इनमें निशानेबाजी, एथलेटिक्स, क्रिकेट, कुराश और मुक्केबाजी शामिल हैं। एथलेट्स में मर्दों के भाला फेंक मुकाबले में भारत के यशवीर सिंह ने चांदी का और रोहित यादव ने कांसे का तमगा जीता। आखिर में खास खबरें एक बार फिर। वजीर दाखिला अमित शाह ने दहशतगर्दी से निपटने के लिए मजीद मुस्तहकम निजाम वजा करने पर जोर दिया है। उन्होंने हवालगी के नए पोर्टल का आगाज किया। मरकजी टीमें कर्नाटक और महाराष्ट्र में खुश्क साली के हालात का जायजा लेने के लिए दोनों रियासतों का दौरा करेंगी। भारत और मंगोलिया के दरमियान बराह रास्त परवाज शुरू हो गई है। सेंसेक्स 6 माह की कम तरीन सतह पर पहुंच गया है और ये 72772 पर बंद हुआ। एशियाई खेलों 2026 में भारत ने मजीद 8 तमगे हासिल किए हैं। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। प्रोग्राम जारी है तामिले इरशाद। इस प्रोग्राम की अगली पेशकश आप तमाम सामेन की नजर। तेरे सिवा ए जाने उल्फत कलाम भाता नहीं किसी का, तुझे यकीन आए या ना आए ये राज है मेरी खामोशी का।